0: सेर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार, राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लडाई।
1: बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने युको तयारी, दक्षिण कोरियामा विद्यालय हिंसाको दर उच्च बन्दै, उति विद्रोही नियन्त्रित क्षेत्रमा 40 भन्दा बढ़ी

0: जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने।
1: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार। राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई।
0: बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने ईयूको तयारी। दक्षिण कोरियामा विद्यालय हिंसाको दर बढ़दै।
1: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमनसँग खेल्दै। इन्वेलमा आज लीग चरणको अन्तिम 3 खेल हुँदै।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रुक्कै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका मन्त्री सांसद लगायतका अरू सरोकारवाला निकाय जसले एआईको तस्विर भिडियो हो या होइन भन्ने नजान्दा नबुझ्दा एआईले बनाएका तस्विर र भिडियोहरू पनि आधिकारिक साँची हो जसरी सार्वजनिक गर्ने क्रम बढ़िराखेको छ।

0: पोस्ट गरे पुलको एआई निर्मित फोटो र नजिकै रहेका अर्को व्यक्ति केही हात उठाउँदै भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो एआई को विकास साह्रै सजिलो हुँदो रहेछ, बुझ्नुभयो? चित्त नबुझी डिलिट गर्दै भइगयो।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।